0: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं असदुल्ला। पहले इस वक्त की खास खास खबरें। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने जोर देकर कहा है कि वो हर घर तिरंगा तहरीक में शामिल हों और अपने घरों में तिरंगा लहराएं। भारत में गैर रिवायती ईंधन वाली बिजली पैदावार की सलाहियत 300 गीगावाट से ज्यादा हो गई है। भारत और अमरीका कोची में जनूबी बहरी कमान में आज धमाका खेज हथियारों के बंदोबस्त की मशक शुरू करेंगे। रूस ने आब नए हुरमुज जैसे दिफाई एतबार से अहम समुद्री रास्तों पर इन्हिसार को कम करने के लिए भारत तक रेल रास्ते की तजवीज रखी है। और महाराजा उर्मू पांडियन ने ताशकंद में एशियन जूनियर वेट लिफ्टिंग चैंपियनशिप में मर्दों के 65 किलोग्राम जुमरे में चांदी का तमगा जीता है। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने लोगों से हर घर तिरंगा मुहिम में जोशो-खरोश के साथ शिरकत करने और विकसित भारत की तामीर में अपने तआवुन के इज्तिमाई अहद का इआदा करने की अपील की है। सोशल मीडिया के एक पोस्ट में जनाब मोदी ने कहा कि तिरंगा मुल्क की शान है, नीज ये मुल्क के लिए हमेशा अव्वलीन तरजीह देने की तहरीक का एक जामे वसीला है। वज़ीर-ए-आज़म ने यह कहते हुए मसर्रत का इजहार किया कि इस साल की काविशें वंदे मातरम के लिए वक्फ हैं क्योंकि इसकी 150वीं सालगिरह है। पिछले महीने आकाशवाणी पर मन की बात के अपने प्रोग्राम में जनाब मोदी ने अवाम से अपील की थी कि वो अपने घरों पर तिरंगा परचम लहराएं।
1: पिछले कुछ वर्षों में हर घर तिरंगा अभियान ने पूरे देश को एक अद्भुत भावना से जोड़ा है। हर घर हर गली में तिरंगे का उत्सव दिखाई देता है। इस वर्ष भी हमें हर घर तिरंगा अभियान को पूरे उत्साह के साथ आगे बढ़ाना है, अपने घर पर पूरे सम्मान के साथ तिरंगा फहराना है।
0: पेश है एक रिपोर्ट।
2: सिखावत की वजारत ने कहा है कि इस साल हर घर तिरंगा में मुहिम तिरंगा यात्राओं, तिरंगा रैलियों, तिरंगा प्रोग्रामों और एक ग्रुप के जरिए मुल्क भर में सड़कों और घरों में हुब्बुल वतनी का जज्बा पैदा करेगी। वज़ीर-ए-आज़म ने कहा है कि वंदे मातरम की 150वीं सालगिरह शहरियों को मौका भी फराहम करेगी ताकि वो यौम आजादी के त्यौहार के हिस्से के तौर पर कौमी नगमे का गाकर जश्न मना सके। इस साल की तकरीबात की एक अहम खसूसियत सोलों पर तिरंगा होगी, जिसे वजारत ने अपनी नौइयत का एक पहला कदम बताया है, जिसका मकसद दुनिया भर में रहने वाले भारतीयों को तिरंगा की एक आलमी तकरीब में यकजा किया जा सके। वजारत ने शहरियों से अपील की है कि वो अपने घरों में कौमी परचम लहराएं और हर घर तिरंगा वेबसाइट पर अपनी सेल्फीज अपलोड करें। हर घर तिरंगा मुहिम यौम आजादी की तकरीबात से वाबस्ता मुल्क की अवामी शिरकत की एक पहल के तौर पर हुई है, जिससे शहरियों को कौमी परचम की नुमाइश करने और मुल्क के साथ अपनी वाबस्तगी का इजहार करने का हौसला मिलेगा। आशीष अब्राहम की रिपोर्ट के साथ खबरनामे के लिए मैं असलम से।
0: महाराष्ट्र में हर घर तिरंगा मुहिम हुब्बुल वतनी के जज्बे के साथ शुरू हो गई है। पेश है एक रिपोर्ट।
3: बेंगलुरु, थाने और बुलढाणा समेत महाराष्ट्र के मुख्तलिफ जिलों में तिरंगा रैलियों का एहतमाम किया गया, जिसमें तलबा, खिलाड़ियों, एनसीसी कैडेट्स और शहरियों ने पूरे जोश व जज्बे के साथ शिरकत की। थाने में एक साइकिल रैली के जरिए माहौलियात के तहफ्फुज़ और सेहतमंद जिंदगी को फरोग दिया गया। खेमगांव में टीवी के बारे में और रैलियों और नुक्कड़ नाटक के जरिए मनुष्यात से पाक भारत के तई बेदारी पैदा की गई। इस मुहिम का मकसद हुब्बुल वतनी के जज्बे को फरोग देना और यौम आजादी की तकरीबात में आवाम की शिरकत की हौसला अफजाई करना है। मुंबई से प्रार्थना की रिपोर्ट के साथ खबरनामे के लिए मैं हुसैन अख्तर।
0: बिहार में हर घर तिरंगा मुहिम के तहत आज पटना में एक बड़ी तिरंगा यात्रा का एहतमाम किया जाएगा। हमारे नामा निगार ने इत्तला दी है कि वजीर आला सम्राट चौधरी इस मुहिम की क्यादत करेंगे।
4: करगिल तिरंगा मार्च आज सुबह 10 बजे से जेपी गोलम्बार से शुरू होगी, जो करगिल चौक तक जाएगी। इसका एहतमाम फन, सकाफत और नौजवानों के महकमे की तरफ से किया गया है। तिरंगा यात्रा में बड़ी तादाद में लोग शिरकत करेंगे। इसी दौरान इस मुहिम के तहत जीविका के जरिए रियासत में हर ब्लॉक को 4000 तिरंगा परचम फराहम किए गए हैं। मुहिम के हिस्से के तौर पर वंदे मातरम के गीत, खून के अतिया के कैंप्स, तिरंगा नुमाइशों, तिरंगा के साथ सेल्फी और तिरंगा रंगोली समेत मुख्तलिफ गर्मियों का भी एहतमाम किया जाएगा। पटना से सविता पारिक की रिपोर्ट के साथ खबरनामे के लिए मैं नरगिस सलीम।
0: मगरबी बंगाल में हर घर तिरंगा मुहिम के हिस्से के तौर पर आज कोलकाता में तिरंगा यात्रा का एहतमाम किया जा रहा है। وزیر اعلی شبھندو ادھیکاری جلوس کی قیادت کریں گے جو گھوستو پلسرانی سے دوپہر میں شروع ہوگی اور وکٹوریا میموریل پر ختم ہو جائے گی. مختلف محکموں کے وزراء، انتظامیہ کے سینئر اہلکار اور شہریوں کی ایک بڑی تعداد کی اس میں شرکت متوقع ہے. وزیر اعلی نے امید ظاہر کی ہے تقریباً 50,000 لوگ یاترا میں شرکت کریں گے. کولکاتہ ٹریفک پولیس نے جلوس کے پیش نظر شہر کے مختلف حصوں میں ٹریفک پر پابندی عائد کرنے کا اعلان کیا ہے. منی پور نے بھی ملک کے دیگر حصوں کے ساتھ ہر گھر ترنگا مہم کے انعقاد میں شرکت کی. یہ پروگرام 17 اگست 2026 کو اختتام پذیر ہوگا. اس مہم کا مقصد بھارت کے اتحاد کا جشن منانا اور ترنگا کے تئیں گہرے احترام کا مظاہرہ کرنا ہے. اس مہم کے دوران شہری اپنے گھروں پر ترنگا لہرائیں گے. منی پور کے وزیر اعلی یمنام کھیمچن مغربی امفال کے سنگجمی میں اپنی رہائش گاہ سے اس مہم میں شرکت کریں گے. انہوں نے عوام سے پرزور اپیل کی ہے کہ وہ سب سے پہلے خود کو بھارتی، اس کے بعد منی پوری سمجھیں. بھارت غیر روایتی ایندھن پر مبنی بجلی کی پیداوار 300 گیگا واٹ کی صلاحیت سے آگے بڑھ گیا ہے. تفصیل ہمارے نامہ نگار سے.
2: اس حصول ابھی سے 2030 کے 500 گیگا واٹ صلاحیت کے نشانے میں سے 60% سے زیادہ حصہ پورا ہو چکا ہے. نئی اور بار بار استعمال ہونے والی توانائی کی وزارت نے کہا کہ ملک کی بجلی پیداوار کی کل صلاحیت میں غیر روایتی ایندھن پر مبنی بجلی صلاحیت کا حصہ 54% سے زیادہ ہو چکا ہے. وزارت نے یہ بھی کہا کہ صاف ستھری توانائی کی پیداوار میں بہت سے شعبوں کا تعاون رہا ہے. غیر روایتی ایندھن کی مجموعی صلاحیت میں شمسی توانائی اس میدان کی ترقی میں پیش پیش رہی. وزارت کے مطابق 2025-26 کے دوران ملک میں غیر روایتی ایندھن کی 55.29 گیگا واٹ کی صلاحیت کا اضافہ ہوا ہے. بار بار استعمال ہونے والی توانائی کی صلاحیت میں بھی تیز رفتار ترقی کا پتہ چلتا ہے. 2014-15 میں یہ صلاحیت 191 ارب یونٹ تھی، جبکہ 2025-26 میں یہ 477 ارب یونٹ سے زیادہ ہو گئی. نیوز ڈیسک سے امن کی رپورٹ کے ساتھ خبر لانے کے لیے میں اسلم پہ.
0: لوک سبھا میں آج 4 بل پیش کیے جائیں گے. ان میں ٹریبیونلزم میں اصلاحات کا 2026 کا بل، قانون اور معدنیات کے فروغ اور متعلقہ ضابطوں میں ترمیم کا 2026 کا بل، کیرلا کا نام تبدیل کیے جانے سے متعلق 2026 کا بل اور امداد باہمی کے فروغ میں قومی کارپوریشن میں 2026 کا بل شامل ہے. راجیہ سبھا میں مرکزی وزیر خزانہ نرملا سیتارمن بینکروں کے ریکارڈ کے شواہد سے متعلق 2026 کا بل پیش کریں گی. اس میں بینکروں کے ریکارڈ کو قانونی شواہد کے طور پر پیش کرنے اور اسے موجودہ دور کی ڈیجیٹل بینکنگ کے کام کاج کے مطابق بنانے کے لیے کہا گیا ہے. ایوان میں ٹیکسیشن اور دیگر قوانین میں ترمیم کا 2026 کا بل بھی پیش کیا جائے گا. اس بل میں رقم کی ادائیگی اور تصفیے کے نظام سے متعلق 2007 کے قانون، انکم ٹیکس 2025 کے قانون اور مالیات سے متعلق 2026 کے قانون میں ترمیم کے لیے کہا گیا ہے. ان دونوں بلوں کو لوک سبھا سے منظوری مل چکی ہے. یہ خبرنامہ آکاشوانی سے پیش کیا جا رہا ہے. جے پی ایس سی جے ایس ایس سی امتحانات میں مبینہ بدعنوانیوں پر طلبا اور جھارکھنڈ سرکار کے درمیان تیسرے دور کی بات چیت کے باوجود تعطل اب بھی جاری ہے. طلبا نے حکومت کی تجاویز کو پوری طرح تسلیم نہیں کیا ہے اور آج ودھان سبھا کے گھیراؤ کے اپنے پروگرام پر بزد ہیں. تفصیل ہمارے نامہ نگار سے.
3: جھارکھنڈ میں احتجاج کا آج 17واں دن ہے. طلبا اور جھارکھنڈ سرکار کے درمیان بات چیت میں مبینہ بدعنوانیوں کی تحقیقات، امتحانات کی منسوخی، قصورواروں کے خلاف کارروائی اور امتحان کے نظام میں اصلاح پر توجہ مرکوز کی گئی. حکومت نے 14ویں جے پی ایس سی پریلیمنری امتحان منسوخ کرنے سے اتفاق کیا ہے اور تفصیلی تحقیقات کا حکم دیا ہے. سی آئی ڈی کے اے ڈی جی منوج کوشک نے اس سلسلے میں ایک شفاف تحقیقات کی یقین دہانی کی ہے. انہوں نے کہا ہے کہ ابھی تک 19 ملزمین کو گرفتار کیا جا چکا ہے اور ڈیجیٹل شواہد بھی کافی تعداد میں اکٹھا کیے جا چکے ہیں. رانچی سے مہوش رحمان کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حسین اختر.
0: طلبا کے جاری مظاہروں کے پیش نظر جھارکھنڈ پبلک سروس کمیشن جے پی ایس سی کے 3 ملازمین نے اپنے عہدوں سے استعفی دے دیا ہے. جے پی ایس سی کے 3 ممبروں اجیتا بھٹاچار، جمیل احمد اور ایما ہنسا نے کل گورنر سنتوش کمار گینگوار کو اپنا استعفی پیش کر دیا ہے. بھارتی بحریہ اور امریکی بحریہ کی جانب سے دھماکہ خیز مواد کو ناکارہ بنانے سے متعلق مشترکہ مشق ایوڈی 2026 آج سے 14 اگست تک کوچی میں واقع جنوبی بحری کمان میں منعقد کی جائے گی. وزارت دفاع کے مطابق اس باہمی مشق کا مقصد دونوں بحری افواج کے ماہر غوطہ خور اور دھماکہ خیز مواد کو ناکارہ بنانے والی ٹیموں کے درمیان باہمی تعاون اور عملی ہم آہنگی کو مزید مستحکم کرنا ہے. 5 روزہ اس مشق کے دوران ماہرین کے درمیان تجربات اور معلومات کا تبادلہ، مشترکہ تربیتی سرگرمیاں، مختلف آلات کا عملی مظاہرہ اور صورتحال پر مبنی عملی مشقیں کی جائیں گی. وزارت دفاع کے مطابق بھارتی اور امریکی بحریہ سال 2005 سے یہ مشترکہ مشقیں کرتی آ رہی ہیں. آئندہ ہونے والی مشق اس سلسلے کی 8ویں کڑی ہوگی. بھارت کے محکمہ موسمیات IMD نے آج مشرقی راجستھان، ہماچل پردیش، اتراکھنڈ اور مغربی اتر پردیش میں شدید سے بہت شدید بارش کے لیے اورنج الرٹ جاری کیا ہے. ہریانہ، چنڈی گڑھ، پنجاب، اتر پردیش، بہار، ودربھ اور شمال مشرقی بھارت کے کچھ حصوں میں بھی آج شدید بارش کا امکان ہے. محکمہ موسمیات نے آج سہ پہر دلی کے کچھ علاقوں میں معتدل بارش کی پیشگوئی کی ہے. اڈیشہ میں سیلاب کی صورتحال لگاتار سنگین بنی ہوئی ہے، کیونکہ بہت سے اضلاع سیلاب کے پانی میں ڈوبے ہوئے ہیں، جبکہ آنے والے دنوں میں مزید بارش کی پیشگوئی کی گئی ہے. پیش ہے ایک رپورٹ. اڈیشہ میں سیلاب کی صورتحال ایک بڑی تشویش کا مسئلہ بنی ہوئی ہے. تاس کے علاقوں میں شدید بارش کے بعد دریاؤں کے پانی میں پھر اضافہ ہو رہا ہے. بالاسور میں جالا گار دریا میں پانی کے اضافے سے بستہ میں صورتحال مزید خراب ہو گئی ہے. کیندرپاڑا کے بہت سے علاقے بھی متاثر ہوئے ہیں. بھونیشور سے پرکاش داش کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حسین اختر. مدھیہ پردیش کے کئی علاقوں میں بھی شدید بارش کے سبب معمولات زندگی متاثر ہوئے ہیں. محکمہ موسمیات کے مطابق بارش کا یہ سلسلہ اگلے 2 دن تک جاری رہنے کا امکان ہے. روس نے بحر ہند کے لیے ایک ریلوے راستے کا پتہ لگانے کی تجویز رکھی ہے، جس سے بھارت کا اہم بحری راستوں پر انحصار کم ہوگا. روس کے نائب وزیر اعظم مارات

0: نظم و ضبط برقرار رکھنے اور کاروائی میں مزید رکاوٹ نہ ڈالنے پر زور دیا. جناب رجیجو نے اپوزیشن سے ایوان کی کاروائی چلنے دینے کی اپیل کی تاکہ وزیر داخلہ امت شاہ طلبا کے احتجاج کے سلسلے میں بیان دے سکیں اور اپوزیشن ارکان کی جانب سے اٹھائے گئے سوالات کا جواب بھی دے سکیں. وزیر موصوف نے زور دے کر کہا کہ حکومت پارلیمانی بحث سے کبھی پیچھے نہیں ہٹی ہے. انہوں نے اس بات کو اجاگر کیا کہ بی اے سی میٹنگ کے دوران حکومت نے اس معاملے پر جامع بحث کے سلسلے میں واضح طور پر اپنی آمادگی ظاہر کی تھی. لوک سبھا نے ٹریبیونلز اصلاحی بل 2026 کو منظوری دے دی ہے. اس بل کا مقصد مختلف ٹریبیونلز میں چیئر پرسنز اور اراکین کی اہلیت، آزادی اور تقرریوں اور خدمات کو یقینی بناتے ہوئے شفافیت میں اضافہ کرنا ہے. پیٹرولیم اور قدرتی گیس کے وزیر مملکت سریش گوپی نے مطلع کیا ہے کہ حکومت نے پیٹرول میں 20% سے زیادہ ایتھنول کی آمدش سے متعلق کوئی فیصلہ نہیں کیا ہے. وزیر موصوف نے راجیہ سبھا میں ایک سوال کے تحریری جواب میں یہ بات کہی. جناب گوپی نے کہا کہ مستقبل میں ایتھنول کی آمدش بڑھانے کے سلسلے میں کوئی بھی فیصلہ صرف تفصیلی سائنسی و تکنیکی مطالعے اور سبھی متعلقہ فریقوں کے ساتھ صلاح مشورے کے بعد ہی کیا جائے گا. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. وزیر اعظم نریندر مودی نے دولت مشترکہ کھیل 2026 میں تمغے حاصل کرنے والے کھلاڑیوں سے کل نئی دلی میں اپنی رہائش گاہ پر ملاقات کی. بات چیت کے دوران تمغے حاصل کرنے والے کھلاڑیوں نے وزیر اعظم کے ساتھ کھیلوں کے اپنے تجربات کے بارے میں بات کی. جناب مودی نے کھلاڑیوں کو مبارکباد دی اور مستقبل میں ان کی کامیابیوں کے لیے پر امیدی کا اظہار کیا. جھارکھنڈ میں بھرتی امتحانات میں مبینہ بے ضابطگیوں کے خلاف طلبا کی جانب سے احتجاج کے طور پر ودھان سبھا کا گھیراؤ کرنے کی کوشش کے سبب آج بھی رانچی میں صورتحال کشیدہ رہی. پولیس نے مظاہرین کو روکنے کے لیے پانی کی بوچھار کی، آنسو گیس کا استعمال کیا اور لاٹھی چارج کیا. اس دوران جے پی ایس سی کے سابق چیئرمین ایل کیانگٹے کو گرفتار کر لیا گیا ہے. اس سال 80ویں یوم آزادی کی تقریبات میں یوا شکتی اور وکست بھارت کی تعمیر میں نوجوان بھارت کے تعاون کے ساتھ ساتھ قومی گیت وندے ماترم کے 150 سال مکمل ہونے کو اجاگر کیا جائے گا. آج نئی دلی میں میڈیا کو تفصیل بتاتے ہوئے دفاع کے سیکرٹری راجیش کمار سنگھ نے کہا کہ تاریخی لال قلعے سے وزیر اعظم نریندر مودی تقریبات کی قیادت کریں گے. وزیر اعظم قومی پرچم پھہرائیں گے اور ملک سے خطاب کریں گے. پہلی مرتبہ یوم آزادی کی تقریبات میں لال قلعے کی فصیل سے قومی گیت وندے ماترم گایا جائے گا. ملک بھر میں جاری ہر گھر ترنگا مہم میں نمایاں طور پر تیزی آ رہی ہے اور یہ زندگی کے سبھی شعبوں سے تعلق رکھنے والے شہریوں کو ملک کے قومی فخر اور اتحاد کے جذبے کا مل کر جشن منانے کی ترغیب دے رہی ہے. ہر گھر ترنگا مہم اس ماہ کی 17 تاریخ تک جاری رہے گی اور یہ سال وندے ماترم کی 150ویں سالگرہ سے مطابقت رکھتی ہے، جس سے سبھی شہریوں کے لیے یہ ایک پرجوش موقع بن گیا ہے. بھارتی موسمیات محکمہ آئی ایم ڈی نے کل ہماچل پردیش اور مشرقی راجستھان میں شدید سے بہت شدید بارش کے لیے اورنج الرٹ جاری کیا ہے. آئی ایم ڈی کے مطابق کل اروناچل پردیش، آسام، میگھالیہ، چھتیس گڑھ، گنگا کی ترائی والے مغربی بنگال، گجرات، ہریانہ، چنڈی گڑھ اور دلی میں کہیں کہیں تیز بارش ہو سکتی ہے. ایف آئی ایچ مردوں اور خواتین کے ہاکی عالمی کپ 2026 کے مقابلوں میں ڈھانچہ جاتی تبدیلی کی گئی ہے. روایتی کوارٹر فائنل مرحلہ ختم کر دیا گیا ہے اور دو کراس اوور پولز کے ذریعے ٹیمیں سیدھے سیمی فائنل میں پہنچیں گی. بیلجیم اور نیدرلینڈ مشترکہ طور پر اس ٹورنامنٹ کی میزبانی کریں گے. آخر میں خاص خاص خبریں ایک بار پھر. پارلیمنٹ نے ملک کے مینوفیکچرنگ ایکو نظام کو مستحکم کرنے، سرمایہ کاری راغب کرنے اور روزگار کے مواقع پیدا کرنے کی خاطر ٹیکسیشن بل کو منظور کر لیا ہے. وزیر خزانہ نرملا سیتارمن نے یقین دہانی کرائی ہے کہ یو پی آئی لین دین پر کوئی ٹیکس نہیں لگے گا. پارلیمانی امور کے وزیر کرن رجیجو نے اپوزیشن پر زور دیا ہے کہ وہ طلبا کے احتجاج سے متعلق معاملات پر وزیر داخلہ امت شاہ کے بیان کے لیے لوک سبھا کی کاروائی چلنے دے. اور 80ویں یوم آزادی کی تقریبات میں یوا شکتی اور وکست بھارت 2047 کے لیے نوجوان بھارت کے تعاون کو اجاگر کیا جائے گا. इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
1: मीडियम वेव्स 1071 किलो हर्ट्ज, मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर आप सुन रहे हैं आकाशवाणी से उर्दू सर्विस मशवरे सेहत के। इस सिलसिले के तहत कुछ बातें आपकी सेहत के हवाले से लेकर हाजिर है आपका दोस्त नईम आदाबर्स। बरसात का मौसम आता है तो साथ में उसकी ठंडी ठंडी बूंदें गर्मी की शिद्दत से राहत पहुंचाती हैं और जब ये आपके जिस्म को छूती हैं तो बड़ा खूबसूरत एहसास होता है। लेकिन ये बारिश की जो बूंदें हैं या बारिश है अपने साथ आंखों के लिए खास तौर पर कुछ इन्फेक्शन लेकर आती हैं। आंखों की कई बीमारियां इसमें बढ़ जाती हैं और वजह ये होती है कि बारिश का जो गंदा पानी है जब आपकी आंखों में जाता है तो कई तरह के आंख में इन्फेक्शन हो जाते हैं। मिसाल के तौर पर कंजक्टिवाइटिस, जिसे आंसू पे चश्म कहते हैं, और इसमें आंखें लाल हो जाती हैं, आंखों से पानी आता है और आंखों में जलन होती है। कई बार वो गहरी या स्टाई जिसे कहते हैं वो हो जाती है और कई बार जो पलके हैं आंखों की उन पे सूजन आ जाती है उनमें, जिसे ब्लेफ्राइटिस के नाम से मौसूम किया जाता है, और केराटाइटिस यानी आंख की जो एक परत है उस पर भी सूजन आ जाती है। वजह होती है कि हवा में काफी नमी हो जाती है, ह्यूमिडिटी बढ़ने की वजह से इन्फेक्शन होने के चांसेस या खदशा जो है वो ज्यादा बढ़ जाते हैं आंख में। और कोशिश ये करनी चाहिए कि इस तरह का गंदा पानी जो है बारिश का अगर आपकी आंखों को लगता है तो फौरन आप साफ पानी से अपनी आंखों को धो लीजिए, क्योंकि हवा में एलर्जी पैदा करने वाले जो अज्जा हैं उनके कांटेक्ट में आने के बाद ये परेशानियां हो जाती हैं आंख की, और खासतौर पे जो कांटेक्ट लेंस का इस्तेमाल करते हैं उनको भी इसके इन्फेक्शन से बचना चाहिए, क्योंकि बरसात के दिनों में इसके भी इम्कान जो है बढ़ जाते हैं। और अब ये परेशानियां अगर हो जाएं, मानसून में बारिश तो होती है लेकिन कैसे आप इससे बच सकते हैं ये बात बहुत जरूरी है। तो उसके लिए आपको क्या क्या करना चाहिए, तो अपने हाथों को बार बार साबुन और पानी से धोएं, खासतौर पर आंखों के कांटेक्ट में आने से पहले अपने हाथों को जरूर अच्छी तरह से धोना चाहिए साबुन या किसी भी हैंड वॉश या लिक्विड वॉश से। अपनी आंखों को रगड़ने से बचना चाहिए, इससे आपके हाथों से बैक्टीरिया और वायरस आपकी आंखों में फैल सकते हैं। आंखों को सूखा रखें, अगर बारिश से आपकी आंखें गीली हो जाती हैं तो उन्हें एक साफ मुलायम तौलिए से या रूमाल से सुखा लीजिए। बीमारियों को फैलने से रोकने के लिए ये जरूरी है और पहले इस्तेमाल किए गए तौलिए या रूमाल का इस्तेमाल करने से गुरेज करना चाहिए। अपने चेहरे पर बारिश की बूंदे डालने या फिर गंदे पानी का इस्तेमाल करने से बचना चाहिए। अपने चेहरे और आंखों को साफ उबलते उबले हुए या फिल्टर किए हुए पानी से धोना चाहिए ताकि आप इस इन्फेक्शन से बच सकें। और बारिश में अगर आप बाहर जाते हैं तो अपनी आंखों को कोशिश करें कि बारिश के पानी से बचाएं, और अगर ऐसा इसके लिए आप धूप का चश्मा या दूसरा चश्मा भी इस्तेमाल कर सकते हैं, और कॉन्टेक्ट लेंस की जो है देखभाल बहुत जरूरी है। लेंस पहनिए, जाहिर सी बातें पहनना जरूरी है जिनको ये जरूरत पेश आती है, और उसकी सफाई भी बहुत जरूरी है। किस तरह से सफाई करते हैं ये आप बेहतर तरीके से जानते हैं, उसके लिए कुछ एंजाइम टैबलेट्स आती हैं जो जिसमें उनको रात भर रखा जाता है जिससे उस पर लगी गंदगी जो है वो दूर हो जाती है। और खासतौर पर किसी और का इस्तेमाल किया हुआ तौलिया रुमाल या मेकअप का कोई सामान इस्तेमाल नहीं करना चाहिए, और अगर कॉस्मेटिक आइटम से आपकी आंखों को एलर्जी है तो उसका इस्तेमाल भी नहीं करना चाहिए। वजह ही होती है बारिश के पानी की वजह से जो गंदा पानी होता है उसमें एलर्जी से होने के इम्कान ज्यादा हो जाते हैं। और कोशिश करें कि अगर जरूरी नहीं है बाहर जाना तो बारिश में आप बच सकते हैं बारिश में जाने से, और अगर जाना जरूरी है तो कुछ एहतियात जरूरी है जैसा कि हमने आपको बताया, اور اگر آپ کی آنکھیں بہت زیادہ سوکھی ہو جاتی ہیں، اس میں خارش ہوتی ہے یا سرخ ہو جاتی ہیں، اس سے کبھی بار پانی بھی آ جاتا ہے، یعنی الرجی یا کنجکٹیوائٹس کی، تو پھر اپنے ڈاکٹر سے صلاح مشورہ کر کے کوئی آئی ڈراپ اور جو بھی دوائیں وہ آپ کو بتاتے ہیں وہ ان سے مشورے کے بعد ان کا استعمال کرنا چاہیے. آپ کو صرف اتنا کرنا ہے کہ صاف پانی سے آپ کی آنکھوں کو دھونا ہے، باقی زیادہ پریشانی ہو تو ڈاکٹر سے رجوع کریں اور صحیح علاج کرنا چاہیے. تو برسات کے مزے لیجیے جناب، لیکن یہ جو آنکھوں کی مختلف بیماریاں ہیں ان سے بھی بچیے، احتیاط کیجیے. ہم چاہتے ہیں کہ آپ ہمیشہ صحت مند رہیں، خوش و خرم رہیں. آج کے سیگمنٹ میں بس اتنا ہی. مشورے صحت کے سلسلے میں کچھ باتیں ہو رہی تھیں آپ کی صحت کے حوالے سے. یہ آکاش وانی کی اردو سروس ہے، میڈیم ویوز 1071 کلو ہرٹز، موبائل ایپ اور نیوز آن ایئر اور ڈی ڈی فیڈیج پر ہماری نشریات کا سلسلہ جاری ہے. اور یہ سنیے مارکیٹ منترا پروگرام کا ریپیٹ براڈ کاسٹ.
2: اب سنیے آج شام 6:30 بجے پرسارت مارکیٹ منترا کارکرم کا پنہ پرسارن.